भारतले दक्षिण पूर्वी एसिया, ल्याटिन अमेरिका र अफ्रिकी बजारमा पनि निर्यात उल्लेखनीय रूपमा बढाएको छ। हामी तमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। पहिरो पन्छाइएपछि पृथ्वीराज मार्ग एकतर्फी सञ्चालन। तनहु जलविद्युतको प्रसारण लाइन निर्माण अन्तिम चरणमा। तनहुमा 10,000 बढी बाल बालिकालाई पूर्ण खोप। र एआईको मागले चीनको निर्यातमा उछाल।

0: डमौली एफएम 94.2 मेगाहर्ट्ज सामुदायिक आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: व्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 025।

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केल हार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9846607480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, व्यास 2 न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9806517350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, व्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9806517350।
3: ए नानी, कता हिँडेउ छाता ओढेर, हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 9841120740।
5: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
2: कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: अनि तयो कागज के मेछि वा?
5: अ झिल्काई,
4: के पर्सनल नम्बर ब्लक लै वदि?
5: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिस तरी आइर ब्लक लै र खलखाई।
4: अनि बैंगरी?
5: बैंगरी?
4: अ
5: चढ चाहिँ तली ललपर्दि
4: चमलल पति न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई विषय आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनिप दक्या सचेत तल परिम
5: सतर्क तना ठगी तब दक्या जोगिना
6: सिद्धार्थ ब्याङ्क दक्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
8: फुलको आँखामा फुलै संसार
9: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
10: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
9: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
10: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
9: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9865414337।
10: ब्यास 3 प्रशासन चोक, दमौली।

0: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी व्यास दुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स ब्यास चार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
3: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9856043234।
5: दमौली FM 94.2 समुदायको आवाज।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
4: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौँ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
6: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: क्योंदी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग के गोप्य विवरण आ रही खाई बिले तो ही माध्यम क्या रे न्यो दे प्रे छली जानकारी री विषय न्यो कॉल पर दिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषय बैंक दे नील पर दिमो न्यो तानी सतर्क ताना ठग दिल क्या बचेना सिद्धार्थ बैंगर क्या ले जन हितरी जारी संदेश
8: सिद्धार्थ बैंक संबंध सदैव भरी लाई
9: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9842641633, 9817150898, 9464603385।

क्यों घास वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफ

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: 94.2 दमौली FM समुदायको आवाज।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन

0: टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स भ्यास दुई डाङ्री खोल्सी दमौली तनहु प्रोप्राइटर जीवन थापा फोन
0: 9805700700
1: 98460403

0: होइन हो माइले, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहु।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827132042। 9452082000।

0: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
1: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
2: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट मिली सबै जेनरेशन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।

0: तिमी पनि मसँग हेर न।
1: अनि मेरो म्युजिक करियर?
0: म्युजिकमा त फ्युचरै छैन नि।
1: हेर्दै जाउ न, एक दिन स्टार भएर देखाउँछु।

0: 같이.
1: 에 순아나 हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554595 र 9460611818।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
6: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
7: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
6: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
7: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683,
8: 9856043234।
9: सूचना सूचना सूचना।
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले

0: यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
1: हाम्रा सेवाहरू
0: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।
2: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
3: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98 560 25 380, 98 14 18 52 18 र 98 065 15 332।

0: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843

0: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ। छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार। सम्पर्क नम्बर 97059509080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: सूचना।
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
0: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
1: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
5: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
6: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहु। सम्पर्क नम्बर 9841001, 9066673344।
10: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
0: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
10: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
0: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
10: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9865414337।
0: ब्यास 3 प्रशासन चोक दमौली।

0: यो समय दमौली एफएम को हो।
1: यति बेला बिहानको 10 बजेको छ।
0: इट्स 10 AM।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस। सम्पर्क नम्बर 065-563-715 र 98-41-12-07-40।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9460111818।
3: अनि तयो कागज के मे छि वा?
4: अँ झिल्काई,
3: के पर्सनल नम्बर ब्लक लै वा दिए?
4: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बाई अफिसरी आएर ब्लक लै र खलखाई।
3: अनि बैंगरी
4: बैंगरी
3: अँ
4: चढ चाहिँ तली लगपर्दी
3: चमलल पर्दि न, आफै न मोबाइल नम्बर फेर दिया बधेर ब्लक तयाई भिस आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनिप दक्या सचेत तल परिम
4: सतर्क तना ठगी तब दक्या जोगिना
5: सिद्धार्थ ब्याङ्क रक्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840001, 9066373344।
9: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट, पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
7: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
7: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
10: कम गुणस्तर का होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टी का सामान नै रोज्नुहोस्। त्यसको लागि अरु होइन स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0 65 563 715 र 98 41 12 07 40।
11: नाइन्टी फोर पॉइंट टू द मौली एफएम समुदाय को आवाज।

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो, हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सिद्धार्थ बैंक र क्यारे जन हेजरी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रेखुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियल

0: किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
2: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 9805000700,
4: 9846040344।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66056।

0: यो समय दमौली एफएम को हो।
1: यति बेला बिहानको 11 बजेको छ।

0: हिमस्टार टीवी खरीद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टीवी सिजन पास र एक वर्षको नेट टीवी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टीवी, उही सेलिब्रेशन हर एक जेनरेशन।
1: हिमस्टार फॉर अ कम्प्लिट होम।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-0385।
2: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
3: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: ब्याङ्की खैमत बिले क्योदी एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो चमै न्यो ठगदिल खामो ब्याङ्गर बे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्दे निल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
7: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
6: अनि त्यो कहाँ पाइन्छ त?
7: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
8: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846-14-438।
9: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरुम
8: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
9: फर्निचर उद्योग
8: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816-64-63,
7: 9856-43-234।
8: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा महतेको नमस्कार। प्रतिनिधि सभा बैठक आज पनि संसदको बिजनेसबारे कार्यव्यवस्था समितिमा छलफल हुँदै एलपी ग्यासको सुरक्षा र गुणस्तरबारे संसदीय समितिमा चासो पुराना सिलिण्डरका कारण उपभोक्तामा त्रास। कर्णाली प्रदेश सरकार संकटमा कंग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामा सुदूरपश्चिममा बजेट शून्यताको जोखिम विवाद मिलाउन केन्द्रमा आएका मुख्यमन्त्री शाह सहमति बिना नै धनगढ़ी फिर्ता। सिंहदरबार अगाडि मोटरसाइकल तिर्स्याएर प्रदर्शन अनि राष्ट्रवियोगका अध्यक्ष सहित सातजना पक्राउ। त्रिवेदीद्वारा भारतका चार युनिभर्सिटीबाट लिएका शैक्षिक उपाधि खारेज। ऋण नतिरेपछि लालीगुराँस सहकारीको जग्गा लिलाम गरिँदै भारत र बेलायत बीच स्वतन्त्र व्यापार सम्झौता लागू। 99% भारतीय सामानलाई शून्य भन्सार। होर्मुज जलमार्गमा कार्गो शुल्क लगाउने ट्रम्पको प्रस्ताव फिर्ता। इरानमाथिको प्रतिबन्ध भने कायमै। र फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको उपाधि नजिक। भोलि अर्जेन्टिना र इङ्ल्याण्ड भेट्दै दोस्रो सेमी फाइनल अघि एटलान्टामा सुरक्षा कड़ा।

0: कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआईको सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामसाह पथ, काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिमा छलफल सम्बन्धी खबरबाट सभामुख डोलप्रसाद अर्यालले संसदको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ। कार्यव्यवस्था बैठक बस्ने भएपछि बिहान 11 बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजेका लागि सारिएको छ। समितिको बैठक अहिले केही बेरमा शुरू हुँदैछ। आज बस्ने प्रतिनिधि सभा बैठकमा विभिन्न राष्ट्रिय आयोगका वार्षिक प्रतिवेदनहरू पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। साथै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयकहरू प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ। बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनका महासन्धिहरूमाथि छलफल गरी तिनलाई अनुमोदन गर्ने तयारी समेत गरिएको छ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले खाना पकाउने एलपी ग्यासको सुरक्षा गुणस्तर र अनुदान प्रणालीमा सुधार गर्न माग गरेका छन्। आज बसेको बैठकमा उनीहरूले पुराना र जोखिमयुक्त सिलिण्डरका कारण नागरिकमा त्रास बढ़ेको भन्दै सरकारको ध्यान आकर्षण गराएका हुन्। बैठकमा सांसदहरूले सिलिण्डरभित्र हुने लेदोका कारण उपभोक्ता ठगिने गरेको, आधा सिलिण्डरको व्यवस्थाले अन्यल बढ़ाएको र सिलिण्डरको आयु तोक्ने अन्तर्राष्ट्रिय मापदण्ड पालना हुनुपर्नेमा जोड़ दिएका छन्। ग्यासमा दिँदै आएको अनुदानलाई सही ठाउँमा पुर्याउन घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै रंगका सिलिण्डर प्रयोगमा ल्याउन सांसदहरूले सुझाव दिएका छन्। साथै सरकारी स्तरमा ग्यास भण्डारण क्षमता बढ़ाउन र दैलेखो ग्यास खाने उत्खननलाई अघि बढ़ाउन समेत उनीहरूले माग गरेका छन्। नेपाली कंग्रेसका सबै मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि कर्णाली प्रदेश सरकार संकटमा परेको छ। आज बिहान कंग्रेसका चारैजना मन्त्रीहरूले मुख्यमन्त्री यमलाल कण्डेललाई भेटेर राजीनामा बुझाएका हुन्। सरकार गठनका बेला एमाले र कंग्रेसबीच भएको मौखिक सहमति मुख्यमन्त्री कण्डेलले पालना नगरेको कंग्रेसको आरोप छ। 40 सदस्यीय कर्णाली प्रदेश सभामा 7 सदस्यीय मन्त्री परिषद रहेको थियो, जसमा कंग्रेसका 4 र एमालेका मुख्यमन्त्री सहित 3 मन्त्री थिए। राजीनामा दिनेहरूमा

एमाले र कंग्रेसबीच भएको मौखिक सहमति मुख्यमन्त्री कौडेलले पालना नगरेको कंग्रेसको आरोप छ। 40 सदस्यीय कर्णाली प्रदेशसभामा 7 सदस्यीय मन्त्री परिषद रहेको थियो, जसमा कंग्रेसका 4 र एमालेका मुख्यमन्त्री सहित 3 जना मन्त्री थिए। राजीनामा दिनेहरूमा

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, CT स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056।

0: 5252012 5250513।
1: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
2: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
1: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरे दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864470480। पुनश शनिबार सेवा बन्द रहनेछ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 9058500700,
4: 9846040344।
5: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईको सहर दमौलीमा अवस्थित
6: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
5: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
6: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तोई न्यू रोड, दमौली, तनहु। फोन नम्बर 9856060424, 9860102।
5: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
7: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
8: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
9: दाजुभाइको के को गफ गफ हुँदैछ?
7: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
9: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
7: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
9: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार।

0: नेशनल इलेक्ट्रोनिक्स तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
1: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
0: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
1: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेशनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेशनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहु। फोन नम्बर 9856604024, 9860102।
0: प्रोप्राइटर अर्जुन अधिकारी, सागर दास, नेशनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
2: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
3: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
4: दाजु भाइको के को गफगाफ हुँदैछ?
2: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
4: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
2: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
4: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्याच 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9046 37 39।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
5: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827848448, 9846554495 र 9846011818।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
6: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
6: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
7: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
7: हुन्छ हुन्छ दाई।
0: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह, भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
5: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
8: सामाजिक सञ्जालजी छ्यानले झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फ फललना खैबै बिनी लिं खुलदिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छानले खोना दे खुलदिबा वेबसाइट एना यूआरएल चेक लना आछाबा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शंख लैदी विषा बैंगरी यही मरी तुरन्त खबर लना
9: सतर्क तन ठगे तब तक्या जोगिना
10: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
12: सूचना
13: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
12: हाम्रा सेवाहरू
13: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
12: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
13: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
12: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सूचना
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
1: हाम्रा सेवाहरू
0: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 9828280 9815104549।
0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
2: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
2: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 9841120740।
3: दमौली FM 94.2 समुदायको आवाज।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै
0: टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 98 27 18 8

0: 48 96 55 54 95 र 94 60 11 818।
1: सामाजिक सञ्जाल जी छ्यानले झाँसी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछ्याबा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो
2: सिद्धार्थ ब्याङ्गरले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।
4: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
5: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
4: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
5: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
4: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
7: फुलको आँखामा फुलै संसार काडा।
8: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
9: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
8: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
9: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
8: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 98446-65-94-36, 98065-41-437।
9: ब्यास 3 प्रशासन चोक, दमौली।
10: समुदायको आवाज।

0: मार्नु पर्छ
1: मार्नु पर्छ
0: मार्नु पर्छ
1: ओए
0: यसमा मार्नु
1: पर्छ
0: यसले मेरो छोरा खाइ

मैले सबैको अनुहार तस्बिरमा उतार्न सकेँ, तर आफ्नै आमाको अनुहार सम्झनै सकेन। म कस्तो अभागी, म कस्तो अभागी।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9855343434।
5: सूचना सूचना सूचना।
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 9828280, 9151045।

0: आमा
1: बाबु संसार का सबै छोराहरु तिमी जस्तो भइदै हुन्थ्यो
0: किन र आमा
1: पुरुषोत्तमले आफ्नो आमालाई वृद्धाश्रममा राखेछ कृष्णले पनि आफ्नो बुवालाई वृद्धाश्रममा लगेछ
0: एकछिन है आमा

0: आधा आमाको मुख हेर्ने दिन आज पनि आएन मेरो छोरो
1: नर्नुस् आमा

0: आमा, आज म तपाईहरुलाई आमाको बारेमा के भन्दैछु। आमा सृष्टि हो, आमा भगवान हो। आमा भन्ने शब्द सुन्ने बित्तिकै हाम्रो शिर श्रद्धाले निहुरिन्छ। तपाईँहरू कल्पना गर्नुहोस् त, आमा बिनाको जीवन के भयो तिमीलाई?
1: मेरो मम्मीको एकदमै याद आइरहेछ। मेरो मम्मी पनि यो संसारमा हुनुहुन्न। म एक वर्षको हुँदा मलाई छोडेर जानुभयो।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: It's a goal! Himstar Goal! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
6: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9749-49-80 र 9829-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
0: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त?
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
7: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
7: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
7: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560-63-444, 9560-60-656।

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज सामुदायिक आवाज।
1: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय,
3: आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी सुमि बैंक आफै बने आरी
4: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेदरी जारी सन्देश।
5: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजु भाइको के को गफ गफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
6: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846379।

0: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
4: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट, पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-5160।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरणको नमस्कार। प्रतिनिधि सभा बैठक जारी, अब 2 साताका लागि स्थगित हुने। सीमा विवादबारे प्रधानमन्त्रीले जवाब दिनुपर्ने विपक्षीको माग कायमै, जवाफ नआउँदासम्म विरोध कायम राख्ने अडान। जलवायु परिवर्तनका कारण नेपाललाई पछिल्लो 13 वर्षमा 53 अर्ब रूपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति। शिक्षामा स्थानीय तह र प्रदेशलाई बढ़ी अधिकार दिने संघको तयारी। देशभर करिब 55% धान रोपाई सम्पन्न, उचित मूल्य नपाएको भन्दै गोलभेडा फ्याकेर माइतीघरमा प्रदर्शन। काठमाडौँ महानगरका नगर प्रहरीहरू ड्यूटीमा फर्किए। इरानमा नाकाबन्दी लगाउन 20 युद्धपोत र 100 लडाकु विमान परिचालन। भारत र बेलायत बीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता आजदेखि लागू। र जापान विरूद्ध 9 विकेटको सहज जित निकाल्दै नेपाल एसीसी अन्डर 19 महिला प्रिमियर कपको सेमी फाइनलमा। फिफा विश्वकपको दोस्रो सेमी फाइनलमा राति पुराना प्रतिद्वन्दी अर्जेन्टिना र इङ्ल्याण्ड भिड्दै।

0: कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टू वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभा बैठक सम्बन्धी खबरबाट, प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित हुने भएको छ। आजको बैठक अहिले जारी छ। आजको बैठक पछि त्यसपछि अर्को बैठक साउनको दोस्रो साताको अन्तिममा राख्ने सहमति प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छ। साउन 14 गते अर्को बैठक राख्ने गरी छलफल भएको छ। यसबारे सभामुखले नै सदनमा जानकारी गराउनुहुनेछ। कार्यव्यवस्था परामर्श समितिका एक सदस्यले भनेका छन्, बैठकको अन्तिममा सभामुखले अर्को बैठक बस्ने समय तोक्ने गर्दछन्। आजको प्रतिनिधि सभाको बैठक अगाडि कार्यव्यवस्था परामर्श समिति बैठक बसेको थियो। कार्यव्यवस्था परामर्श समिति बैठक राख्नका लागि आज बिहान 11 बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक 1 बजेका लागि सारिएको हो। आजको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय मानवाधिकार आयोगको 18 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन पनि आजै पेश गर्ने कार्यसूची छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यता सीमा विवाद बारेको अभिव्यक्ति उप उठेका प्रश्नको जवाब प्रधानमन्त्री बालेन शाहले नदिएसम्म संसदमा विपक्षीको विरोध कायम रहने भएको छ। संघीय सरकारले शिक्षामा स्थानीय तह र प्रदेशलाई बढ़ी जिम्मेवार बनाउने तयारी गरेको छ। यही भावना अनुसार मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना तयार भएको छ। आर्थिक वर्ष 2083-84 87-88 मानव अधिकार सम्बन्धी कार्ययोजनाको प्राथमिकताको पहिलो नम्बरमै शिक्षा क्षेत्र छ। 5 वर्षीय कार्ययोजना कार्यान्वयनको वृहत तालिकामा शिक्षा क्षेत्रमा संघ प्रदेश र स्थानीय तहको भूमिका केलाइएको छ, जस अन्तर्गत निरक्षरता उन्मूलन गर्ने पहिलो उद्देश्य रहेको छ। जलवायु परिवर्तनका कारण नेपालले पछिल्लो 13 वर्षमा करिब 53 अर्ब रूपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति बेहोरेको छ। तर मानसिक स्वास्थ्य, जैविक विविधता, सांस्कृतिक सम्पदा र समुदायको विस्थापन जस्ता गैर आर्थिक हानि नोक्सानीको व्यवस्थित अभिलेख नहुँदा अन्तर्राष्ट्रिय जलवायु कोषबाट लाभ लिन समेत नेपाललाई चुनौती परेको विज्ञहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद पोर्टल अनुसार बाढ़ी, पैह्रो, हिमताल, विस्फोट, खडेरी, तातो हावाको लहर र चट्यान जस्ता जलवायु जन्य विपदका कारण नेपालले ठूलो आर्थिक क्षति बेहोर्दै आएको छ। विगत 13 वर्षको औसत हेर्दा देशले वर्षेनी करिब 4 अर्ब रूपियाँ भन्दा बढ़ीको प्रत्यक्ष आर्थिक नोक्सानी बेहोर्ने गरेको अनुमान छ। उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरूले माइतीघरमा गोलभेडा फ्याँकेर आज प्रदर्शन गरेका छन्। बिहार माइतीघर मण्डला क्षेत्रमा भेला भएका किसानले गोलभेडा पोख्दै प्रदर्शन गरेका हुन्। उचित मूल्य नपाएको र बिचौलिया हटाउन माग गर्दै प्रदर्शन भएको किसान बम तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार प्रदर्शनका लागि कृषि फार्मबाटै गोलभेडा ल्याएर माइतीघरमा किसानहरू भेला भएका थिए। उनीहरूले गोलभेडा तथा अन्य तरकारीको न्यूनतम समर्थन मूल्य तोक्न र कृषि बीमा लागू गर्न जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। कैलालीको गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्त गरिएको छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभाले योग्यताक्रममा पहिलो नम्बरमा रहेका प्राध्यापक डाक्टर सुनिल कुमार जोशीलाई उपकुलपतिमा तथा डाक्टर भीम बहादुर चन्दलाई रजिस्ट्रारमा नियुक्त गरेको हो। सिफारिश समितिमा संयोजक प्राध्यापक डाक्टर जयराज अवस्थीले सहकुलपति तथा सभाध्यक्ष एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल मार्फत सभामा शीलबन्दीमा रहेको योग्यताक्रम सहितको प्रतिवेदन सभामा पेश गर्नुभएको थियो। चालू आर्थिक वर्षको कारोबार हुने एक दिन अगावै राजस्व 12 खर्ब रूपियाँ नागेको छ। गत आर्थिक वर्षमा 11 खर्ब 78 अर्ब रूपियाँको राजस्व संकलन भएकामा अहिले 25 अर्ब रूपियाँ बढ़ी राजस्व संकलन भएको महालेखाको प्रणालीमा देखिएको छ। आर्थिक वर्ष सकिनु एक दिन अगावै गत वर्षको तुलनामा 2.12% राजस्व बढ़ेको देखिएको छ। अन्तिम दिन भने तुलनात्मक रूपमा बढ़ी राजस्व संकलन हुने गरेको छ। चालू वर्षमा 14 खर्ब 80 अर्बको राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। अहिलेसम्म 10 खर्ब 87 अर्बको कर राजस्व र 1 खर्ब 16 अर्बको गैर कर राजस्व सरकारले उठाएको छ। काठमाडौँ महानगरपालिकाका नगर प्रहरीहरू ड्यूटीमा फर्किएका छन्। गणेश नेपालीको आत्मदाहपछि नगर प्रहरी सड़कमा परिचालन नहुँदा उपत्यका केही क्षेत्र अस्तव्यस्त बनेका थिए। आज सड़कमा निस्किएका नगर प्रहरीले नयाँ सड़क क्षेत्रमा जथाभावी पार्किङ गरेका सवारी साधन धमाधम हटाइरहेका छन्। यस वर्ष असार महिना सकिनै लाग्दा करिब 55% मात्रै धान रोपाई भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको हालसम्मको तथ्याङ्क अनुसार असार अन्तिम सातासम्म आइपुग्दा देशभर 54.52% रोपाई सकिएको हो। देशभर कुल 13,70,062 हेक्टर धान रोपाई हुने क्षेत्रफल रहेकामा हालसम्म 7,46,960.63 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

Ez bonus found. भरपूर मनोरंजन सहित मात्र रु 999 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: खास वर्ल्ड कप 2026 को अवसरमा CGTV ले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% EMI को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप CGTV, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिकाले इरानमाथि नाकाबन्दी गर्न मध्य पूर्वमा ठूलो शक्तिसहितको सैन्य परिचालन गरेको छ। वाशिङटनको समय अनुसार आइतबार अपरान्ह 4 बजेदेखि अमेरिकाले इरानको बन्दरगाहमा नाकाबन्दी घोषणा गरेको थियो। नाकाबन्दीपछि इरानमा तेल लिन जाने र तेल लिएर आउने पानी जहाज हर्मुज जलमार्ग हुँदै आवत जावत गर्न रोक लगाइएको छ। यता भारत र बेलायत बीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता आजदेखि लागू भएको छ। यो सम्झौतासँगै भारतमा आयात हुने बेलायती स्कच व्हिस्की र रोल्स रोयल रोइस जस्ता महँगा लग्जरी कारको मूल्य घट्ने भएको छ। अब खेलकुद। जापान विरूद्ध 9 विकेटको सहज जित निकाल्दै नेपाल एसिसी अन्डर 19 महिला प्रिमियर कपको सेमी फाइनलमा प्रवेश गरेको छ। मलेसियाको बायोमास ओभरमा आज जापानले प्रस्तुत गरेको 87 रनको लक्ष्य नेपालले 11.2 ओभरमा 1 विकेट गुमाउँदै पूरा गर्यो। नेपालकी सावित्री धामीले अभिजित रहँदै 41 रनको योगदान गरिन्। यस्तै कप्तान सोनी पोखरिनले अभिजित 18 र साना परविनले 18 रन बनाएकी थिइन्। त्यसअघि टस जितेर ब्याटिङ रोजेको जापानले निर्धारित 20 ओभरमा सबै विकेट गुमाएर 86 रनको योगफल तयार पारेको थियो। र जारी फिफा विश्वकप 2026को दोस्रो सेमी फाइनलमा भोलि बिहान 12:00 दुई पुराना प्रतिद्वन्दी अर्जेन्टिना र इङ्ल्याण्ड भिड्दैछन्। 21 वर्षपछि विश्वकपमा आमने सामने हुन लागेका यी दुई टोलीको खेललाई लिएर खेल हुने सहर एटलान्टाको सुरक्षा व्यवस्था निकै कड़ा पारिएको छ। विगतको ऐतिहासिक प्रतिद्वन्दिताका कारण मैदान बाहिर हुन सक्ने तनावलाई ध्यानमा राखेर सुरक्षा सतर्कता बढाइए पनि अहिलेसम्म समर्थकहरू संयमित देखिएका छन्। खेलमा अर्जेन्टिनाका लियोनेल मेसी र इङ्ल्याण्डका जुट बेल्गिमको प्रदर्शन मुख्य आकर्षणका रूपमा रहनेछ। यता विश्वकपमा स्पेन फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डलास स्टेडियममा भएको पहिलो सेमी फाइनल मेसी र इङ्ल्याण्डका जुट बेल्गिमको प्रदर्शन मुख्य आकर्षणका रूपमा रहनेछ। यता विश्वकपमा स्पेन फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डलास स्टेडियममा भएको पहिलो सेमी फाइनल

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
2: ल्यान्डलाइन फोन नम्बर 082-591-6773
3: बाथरूम एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि।

0: समुदाय को लागी सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौं तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा कार्यक्रम लोकसारथी लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट प्रिया मगरको साथ मिलिराखेको छ। आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम लोकसारथी तपाई सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो जलचला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईले हामीलाई लुम्बिनी प्रदेश र आसपासका क्षेत्रहरूमा 96.4 मेगाहर्ज रेडियोको माध्यमबाट सुन्दै हुनुहुन्छ। अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रो मोबाइल एप्लिकेशनबाट रेडियो जलजला एफएमबाट सुन्दै हुनुहुन्छ भने सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ सुन्दै हुनुहुन्छ। विभिन्न साझेदार रेडियोहरूबाट देशैभरिका रेडियोहरूबाट पनि कार्यक्रम लोकसारथी यति बेला सुन्दै हुनुहुन्छ। अब म कति पनि ढिला नगरिकन कुन कुन रेडियोबाट कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ र कसले प्राविधिक संयोजनबाट साथ दिइरहनु भएको छ जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजबार प्युठानबाट यमुना धामी, रेडियो पहाड़ी 99.1 मेगाहर्ज अर्घखाजीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 मेगाहर्ज, रेडियो निरसिम्मा 107.1 मेगाहर्ज अर्घखाजीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमखास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 मेगाहर्ज पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 मेगाहर्ज छाप स्याङ्जाबाट कृष्ण बस्याल, रेडियो कुटुम्बा 97.8 मेगाहर्ज बाट साथ मिलिराखेको छ। तानसेनबाट तिलु राणा भट्टराईको भने रेडियो कपिलवस्तु 104.2 मेगाहर्ज कपिलवस्तुबाट हामीलाई साथ दिइरहनु भएको छ। प्राविधिक साथी गुडिया भरले रेडियो देवघाट 102.2 मेगाहर्ज देवघाट तनहुँबाट, नम्रता नेपाली रेडियो दमौली 94.2 मेगाहर्ज दमौली तनहुँबाट, सन्देश डेडाई रेडियो फेमस एफएम रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुँबाट, भूमिका श्रेष्ठ रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहालपुर बाँकेबाट सुदीप कुमार थारूले साथ दिइरहनु भएको छ। रेडियो भोटेवटा 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लान्चोको सिपारीबाट नकुल घरती, रेडियो आफ्नो एफएम रूकुम पश्चिममा रूकुम पश्चिमको चौरजहारीबाट 90.4 मेगाहर्जबाट मनिषा डागी, रेडियो आफ्नो एफएम औखलढुङ्गामा 104.8 मेगाहर्जबाट विनुमाया राईले साथ दिइरहनु भएको छ। रेडियो मौराखारा 106.5 मेगाहर्ज रूकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो भरतपुर 105.2 मेगाहर्ज भरतपुर चितवनबाट भीमदेव दुस्केसी, रेडियो लाली गुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट खड्गराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ। रेडियो झन्कार 97.5 मेगाहर्ज रामी छापबाट अनिता रोसाइली अनुले साथ दिइरहनु भएको छ। आज रेडियो मेनस्याम एफएम 103.4 मेगाहर्जबाट कार्यक्रम प्रसारण नहुने कुरा त्यहाँको प्राविधिक शारदा बास्कोटाले जानकारी गराउनु भएको छ। उहाँले विविध कारणवश कार्यक्रम प्रसारण आज हुँदैन, भोलिबाट भने नियमित कार्यक्रम प्रसारण हुनेछ भनेर हामीलाई शारदा बास्कोटाले रेडियो मेनस्याम एफएमबाट जानकारी गराउनु भएको छ। यसै क्रममा बेलुका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। रेडियो मानसरोवर हुम्लाबाट रेडियो मानसरोवर
92.1 मेगाहर्ज हुम्लाबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ। रेडियो मध्य पहाड 88.2 मेगाहर्ज सल्यानबाट गोरखडागी, रेडियो भरोसा 104.9 मेगाहर्ज दाङगोराईबाट स्तोरीपुन, रेडियो मुर्कीचुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट साथ मिलिराखेको छ। मेनुका बुढाको रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजोलीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी प्रत्येक दिन 4 बजेदेखि 5 बजेसम्म प्रसारण हुने गर्छ। आज कार्यक्रमको हामी बुधबारी बसाईमा छौं र बुधबारी बसाईमा रहेर के गर्नुपर्छ, कसो गर्नुपर्छ भन्ने कुरा तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। तर त्योभन्दा अगाडि हाम्रो आजको पहिलो गीत हामीले वनको जड़ी बुटी भन्ने गीत बजाउनेछौ। हाम्रो प्राविधिक मित्रले खोज्नुहुनेछ। आज कार्यक्रम लोक सारथीमा हामीले तपाईका मनभित्र रहेका, तपाईले गाउन खोज्नु भएका गीत गाउने प्रतिभा आजको कार्यक्रममा हामी सुन्नेछौ। तपाईले गीत गाउनका लागि हामीलाई फोन गर्नुपर्ने हुन्छ। तपाईले लोकविधाका गीतहरू मात्रै गाइदिनुहोला, अन्य विधाका गीतहरू नगाइदिनुहोला र आज विशेष गरी नयाँ नयाँ गीतहरू मात्रै गाइदिनुहोला। म तपाईँलाई आग्रह गर्छु 2071 सालदेखि 2083 सालसम्मका गीतहरू गाउनुहोला। म तपाईँलाई आग्रह गरे। यो त भयो कार्यक्रमको बारेमा जानकारी। हामीलाई फोन गर्नका लागि 98 68 39 40 फोन गर्नुहोला। कार्यक्रम सुन्दै हुनुहुन्छ, कहाँ कहाँबाट सुन्नु भएको छ म्यासेज गर्नुहोला। 98 6 44 17 298 म्यासेज गर्नुहोला भन्दै अब प्रस्तुतिमा जोड्छु वनको जड़ी बुटी। यो गीत तपाईको लागि, गीतपछि फेरि आउँछौ यो गीत तपाईको लागि।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौं। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यति बेला साथी हुनुहुन्छ पहिलो साथी 9868 60 39 40 मा विभिन्न साझेदार रेडियोहरू भएको छ एकैसाथ कार्यक्रम सुन्दै हुनुहुन्छ। पहिलो साथी नमस्ते हजुर।
1: हेलो भाइ नमस्ते।
0: नमस्ते, को बोल्नुभयो कहाँबाट?
1: नगरपालिका 10 देखि बनिसरा
0: बनिसराबिका होइन
1: हजुर।
0: के छ बनिसरा बनिसराको खबर?
1: ठिकै छ भन्नु पर्दा दाइ।
0: अनि के गर्दिनुहुन्छ यति बेला?
1: यति बेला बाख्राको घाँस काट्न आएको छु भन्नु पर्दा।
0: ए, बाख्राको घाँस काट्न आउनु भएको छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत सुन्न पाउँछौ हामीले तपाईँको आवाजबाट? आज नयाँ गीत गाउनुपर्छ, पुरानो गीत नगाउनु होला। 71 सालदेखि 83 सालसम्मका गीतहरू गाउनु होला है त। हुन्छ, सुरु गर्नुहोस्।
1: सबले भन्दैन तिमीलाई पारि तिमी मेरो विश्व सुन्दर मायालाई छोडेर मायालाई छोडेर
0: लैजाम्ला सँगै कहाँ जाम्ला होइन? ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि आउनु होला। अहिलेको लागि तपाईँलाई विदा गर्छौ। नमस्ते।
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा बनिसारा बिका आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 60 39 40 को नम्बरमा फोन गर्नुहोला भने 9864 17 298 मा म्यासेज गर्नुहोला अर्थात् सन्देश पठाउनुहोला। यति बेला साथी नमस्कार। हजुर
2: हजुर, नमस्कार दादा।
0: नमस्कार, को बोल्नुभयो कहाँबाट?
2: म साइलिङ्गी चौपालिकादेखि टिका खड्का है।
0: टिका खड्का बोलिदिनुहुन्छ, लुङ्गरी गाउँपालिका रोल्पाबाट। के छ टिकाजी खबर तपाईँको?
2: हाम्रो
0: पनि एकदम सन्चै छु। तपाईँको माया, तपाईँको आशीर्वाद लगायत सबैले गर्दा बाँचेकै छु भने होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत सुनाउनुहुन्छ?
2: हुन्छ, म गीतदेखि नै गाउने प्रयास गर्छु नि है।
0: ल, सुरु गर्नुहोस्।

0: सुटुक्क दिल मेरो चोर्यो चोरले होइन अरूको घरमा चोर सामान चोर्न जान्छ टिकाको घरमा टिकाको दिल चोर्न पुगाएछ चोर होइन कस्तो खाले चोर रहेछ त्यो फेरि टेलिफोन सम्पर्कमा टिका आउनु भएको त्यसरी झाप्पे फोन चाहिँ नगार्नु होला है म तपाईँलाई आग्रह गरे गीत गाइसकेपछि हामी विदा गर्छौ भनिसकेपछि मातृ फोन काट्नु होला म तपाईँलाई आग्रह गर्छु 9862 60 39 40 साथी हुनुहुन्छ उहाँले स्वागत गर्छु त्यसपछि म्यासेज भाषण गर्नेछु त्यसपछि कुन गीत बजाउने छौ भनेर मैले एकैछिनपछि जानकारी दिनेछु यति बेला साथी नमस्कार हजुर उदयपुरबाट गोरी मगर होइन के छ गोरी मगरको अलखबर एकदम ठिक छ कार्यक्रममा आउनु भएको छ कुन रेडियोबाट सुन्नुभयो आज उदयपुरमा आफ्नो एफएम होइन आफ्नो एफएमबाट सुन्नुभयो होइन ल ठिक छ कार्यक्रममा आउनु भएको छ कुन गीत गाउनुहुन्छ आज लगाउनुहोस्
1: तिमी लाग्यो रात्रि बस यहाँबाट को आउने हो लिनलाई त्यहाँबाट धनगढीको बसमा ए मेरी छुर्सी नक्कली ल्याइदिएको छु चस्मा ए मेरी छुर्सी नक्कली ल्याइदिएको छु चस्मा यति नै
0: मेरी छुर्सी नक्कली ल्याइदिएको छु चस्मा होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाईमा आउनु होला अहिलेको लागि तपाईँलाई विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो अब हामी यस पछाडि खेम सेन्चुरीको आवाजमा रहेको एउटा गीत राख्छौ हिजो राति के भो के राम्रै भयो कसैले नदेखे भन्ने गीत तपाईँको लागि राख्नेछौ तर त्योभन्दा अगाडि म्यासेज त वाचन गर्नु पर्यो नि होइन ओहो कतिका म्यासेजहरू साथीहरूले थुबार दिनुभएको छ ठिक छ म म्यासेजहरू वाचन गर्नु पर्यो साथीहरूले माया गरेर पठाउनु भएको म्यासेज हो होइन उहाँले लेख्नुहुन्छ हिजो राति के भोके के राम्रै भयो कसैले नदेखे हिजो राति के भोके के सर्च गर्नुभयो भने खेम सेन्चुरीको गीत भेटिन्छ यति बेला साथी हुनुहुन्छ म्यासेज गर्ने उहाँले लेख्नु भएको छ उहाँले के लेख्नु भएको छ भने म हेर्दैछु म्यासेज होइन प्युठानको कलबोटबाट सरु मगर कार्यक्रम सुन्दैछु भनेर म्यासेज गर्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु यसै क्रममा अर्को म्यासेज छ सुर्खेतबाट गौमाया सोनी हो कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु अर्को म्यासेज रहेको छ उहाँले लेख्नुहुन्छ अस्मिता नेपाली हो गुल्मी सिर्सेनीबाट भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ यसै क्रममा अर्को म्यासेज गर्ने साथी हुनुहुन्छ तेराथुमबाट सानु हो सुन्दैछु जोजोलप्पा भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ यसै क्रममा रेउघाली दिल टेलर टेकमन परियार हो म रेउघाली दिल टेलरबाट रेउघाबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ र बनिसलाजीले अघि नै फोन पनि गर्नुभएको थियो फोन गर्नुभएको साथीहरूले म्यासेजमा गरिदिनु होला म्यासेज अन्य साथीहरूले जसले फोन गर्न पाउनु भएको छैन उहाँहरूले गर्नुहुन्छ है त फोन गर्नुहुने साथीहरूले कृपया म्यासेज चाहिँ नगरिदिनु होला अन्य साथीहरूलाई पालो दिनुहोला अब गीत राख्छौ बीचबाट होइन सुरुबाट बजाउनु होला र अब गीत तपाईँको लागि राख्छौ गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: मैसो झीलाई झुक्यायो फसायो एकछिनलाई भनी रातभरि बसायो। यस्तै यस्तै गीत तपाईको लागि प्रस्तुतिमा जोडिसकेका छौं। खेमसेन छोरी र अन्य कलाकार साथीहरूका आवाजमा रहेको गीत तपाईको लागि प्रस्तुतिमा जोडिसकेका छौं र कार्यक्रम लोकसारथी सँगै छौं। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। अर्का सहभागी साथी हुनुहुन्छ, गीत गाउनका लागि आउनु भएको छैन अरे भन्नु आज आउनु होला। 9868039940 को नम्बर तपाईका लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने तपाईसँग हामी कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए 9868039940 को नम्बरमा फोन डायल गर्न सक्नुहुन्छ। आज 2071 सालदेखि 2083 आजसम्मका गीतहरू गाउन पाउनुहुन्छ। अर्थात आज नयाँ नयाँ गीत गाउने पालो हो है, नयाँ नयाँ लोक दोहोरी गीत गाउने पालो हो। म तपाईँलाई आग्रह गर्छु फोन गर्नका लागि 9868039940 भने म्यासेज गर्नका लागि 9864417298 पनि तपाईँले म्यासेज गर्न पनि सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। तपाईँ कहाँ हुनुहुन्छ, घरमा हुनुहुन्छ, गोठालो हुनुहुन्छ, खेतबारीमा हुनुहुन्छ, अथवा के गर्दै हुनुहुन्छ, पसलतिर हुनुहुन्छ, कार्यालयतिर हुनुहुन्छ, कता कता हुनुहुन्छ होइन, जहाँ जे जस्तो अवस्थामा भए पनि यति बेला तपाईँको घर दैलोको रेडियो स्टेशनबाट कार्यक्रम लोकसारथी गुन्जिरहेको छ। हामी तपाईँको संसारमा गुन्जिरहेका छौं। यो कुरा म तपाईँलाई जानकारी गराए। के छ साथी हुनुहुन्छ, आउनु भएको छैन, के छ टेलिफोनमा समस्या आयो कि जस्तो लाग्यो मलाई। हाम्रो प्रावि मित्रले हेर्नु होला, त्यति जेल म म्यासेज वाचन गर्छु। तीनवटा म्यासेज आएको छ र हाम्रो प्रावि मित्रले टेलिफोनमा के समस्या आयो कि भन्दा हेर्दै हुनुहुन्छ म्यासेज। नमस्ते दाई, म सुनसहरीबाट स्मृति मगर, म पनि कार्यक्रम सुन्दैछु भनेर स्मृति मगरले सुनसहरीबाट म्यासेज गर्नुभएको छ। अर्को म्यासेज छ हामीलाई, कमल गिरी हो प्युठान टिमुर चौरबाट कार्यक्रम सुन्दैछु भनेर म्यासेज गर्नुभएको छ। अर्को म्यासेज गर्ने साथी हुनुहुन्छ, म यो म्यासेज लिइसकेपछि वाचन गर्नेछु, फोन कल लिनेछु। सुनसहरीबाट सुषमा मगरले कार्यक्रम सुन्दैछु भन्नुभएको छ, फोन आएको छ, म लिन्छु। नमस्कार हजुर। नमस्ते, को बोल्नुभयो, कहाँबाट? सीता सुनार अर्घ खाची सन्धि खर्काबाट बोल्दै हुनुहुन्छ। के छ सीताजी, खबर तपाईँको? एकदम सन्चै आरामै छौँ, तपाईँहरूको मायाले गर्दा बाँचिरहेछौ है। अनि अर्घ खाँचीतिरको हाल खबर के छ हजुर?
1: पानी पर्ला चाहिँ भएको छ, मौसम बदला,
0: अरू त सबै ठिक छ, पानी पर्ला पर्ला झैं भएको छ होइन। आज कुन गीत गाउनुहुन्छ सीताले?
1: म खेम छोरी दादाको गीत गाउँछु।
0: कुन गीत भन्नुहोस् त?
1: धागो छ सँग जाउँ
0: ल गाउनुहोस्।

0: क्यारम त नि मायाले जीवन धान्दैन क्या रे होइन किन डराउनु भयो त्यही त नि तपाईँको नाम के भन्नुभयो सीता सुनार भन्नुभयो नि ल सीताजी अब नियमित फोन गर्नु पर्यो त्यसपछि डर लाग्दैन है त अनि कुन रेडियोमा हामीलाई सुन्नुभयो कुन रेडियोबाट रेडियो स्काईबाट सुन्नुभयो होइन ल त फेरि फेरिको बसाइमा आउनु होला अहिलेको लागि तपाईँलाई विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 9868309040 को नम्बर तपाईँको लागि खुला गरेका छौ आउनुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ यो कुरा म तपाईँलाई जानकारी गराए हामी कार्यक्रम लोकसारथीमा छौ तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कल्पना राई खोटाङबाट अलि टाठो आवाजमा बोल्नु पर्यो है कल्पना अनि कुन रेडियोबाट सुन्नुभयो कल्पनाले आफ्नो एफएमबाट हामीलाई सुन्नुभयो होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ कति सालतिरको थाहा छ तपाईँलाई
1: गाउनुहोस् त मान्छे भेटियो लो आज
0: ए हो गाउँदै हुनुहुन्थ्यो फोन काटियो ठिक छ उहाँले गीत गाएरै जानुभएको छ पालो तपाईँको हो पूर्वीले गीत गाएर जानुभएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9868309040 अर्को साथी नमस्कार हजुर टेलिफोन सम्पर्कमा आइसकेपछि कृपया फोन काट्ने काम सेना गर्नुहोला म तपाईँलाई आग्रह गर्छु 9868309040 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ नम्बर तपाईँका लागि हामी खुला गरेका छौं फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु र एकजना साथीको कल लिन्छौ त्यसपछि म्यासेज वाचन गर्छौ नमस्कार हजुर नाम के होला रुबिना के हो रुबिना बोगटी होइन लमजुङ कुन ठाउँबाट हो तपाईँ ए ल ठिक छ अनि रुबिनाले आज कुन गीत गाउनुहुन्छ नि
2: गीत गाउन त गाउँछु एउटा
0: त्यही त कुन गीत गाउनुहुन्छ हजुर यो लोकदोहोरी हो कि कुन विधाको गीत हो यो
2: खै गीत खै कुन
0: अब कुन विधाको गीत हो थाहै छैन तपाईँलाई के गाउनुहुन्छ त होइन ल अब लोक विधाको भयो भने चाहिँ हामी निरन्तरता दिन्छौँ नत्र भने तपाईँको फोन काटिन्छ अप्ठ्यारो नमान्नु होला ल गीत सुरु गर्नुहोस्

0: छा अधरा लेक
1: हुन्छ, राम्रो गीत गाउनुभयो। अब हाम्रो प्राविधिक मित्रलाई मैले म्यासेज वाचन गरेपछि यही गीत बजाउनको लागि आग्रह गरे, ढाकु र चङ्ग होइन? हुन्छ, अहिलेको लागि बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। अब हामी एकैछिनपछि ढाकुरसँग खेम सेन्चुरीको गीत बजाउनेछौ। अब म्यासेज वाचन गर्छु, मैले तीनवटा म्यासेज आएको छ क्यारे होइन, त्यसपछि गीत सुन्नेछौ। केसरी राणा हो प्युठानबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ केसरी राणालाई। यसै क्रममा अर्को म्यासेज लेख्ने ललिता खनाल हो गुल्मी इस्माबाट, राम्रो छ कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। यसै क्रममा अर्को म्यासेज छ, नमस्ते दाई, अर्घखाँचीबाट शिक्षा हो कार्यक्रम सुन्दैछु भन्नुभएको छ। शिक्षा के हो पछाडिको थर पनि लेख्नु भएन छ होइन। अर्को म्यासेज रहेको छ, म पनि सुन्दैछु दादा, कार्यक्रम रमिता बिसी हो गंगादीप बाथा भन्नुभएको छ, उहाँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै अब बाँकी अब गीत सुनाउँछौ। 9868309440 फोन डायल गर्दै गर्नुहोला, यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

0: दीपिका बैम्बु र खेम सेन्चुरीको आवाजलाई हामीले यहाँबाट प्रस्तुत गरेका हौ। कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ, यति बेला साथी आउनु भएको छ, म स्वागत गरे। नमस्कार हजुर। नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्नु भयो कहाँबाट? इन्द्र बुढा थोकी कोहलपुर बाँकेबाट बोल्दै हुनुहुन्छ होइन?
1: हजुर, आराम हुनुहुन्छ? हजुर,
0: एकदम आराम छु। तपाईँलाई कस्तो छ हजुर?
1: पनि अब
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट सुन्नुभयो बाँकीमा? तपाईँको आवाज आएन इन्द्रजी, के छ? अलि नजिक गएर बोल्नु पर्यो, मोबाइलको एयरफोन निकालिदिनु पर्यो है।
1: हजुर, फेमस अहिले सुन्नुभएको छ?
0: अहिले सुनिरहेको छु, फेमस एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ होइन?
1: हजुर, फेमस एफएमबाट सुन्न पाइया छ।
0: लाजा कुन गीत सुनाउनुहुन्छ आज? नयाँ नयाँ गीत गाउने पालो हो क्यारे होइन?
1: हजुर, गीत त नयाँ नयाँ हो, तर यो किसान यसो किसान सम्बन्धी अलिकति अब होइन, अहिलेको समयमा अब गोरुहरू पनि नपाउने, अब धेरै किउहरू पनि मलहरू पनि नपाउने, सुक्खा पनि हुने, यसो किसानहरूको गीतहरू छ लोकलाई होइन, के गर्नु भनेर।
0: के छ, कति सालमा आएको गीत हो यो त? 2071 सालदेखि 2083 सालसम्मका गीतहरू मात्रै गाउन पाइन्छ है आज?
1: लगभग त्यस्तै त्यस्तैको होला, त्यो हलो छैन गोरु छैन भन्ने किसिमको गीत हो।
0: हलो छैन गोरु छैन, यो त जीवन शर्माले गाउनु भएको गीत होइन?
1: होइन,
0: यो गीत चाहिँ गाउन किन मिल्दैन भने तपाईँको चाहिँ यो धेरै पुरानो गीत हो। यो गीत चाहिँ मलाई 2061-62 यो जति बेला किसान आन्दोलन थियो होइन, त्यति बेला निकालिएको गीत हो यो। जीवन शर्मा रक्तिम परिवारले त्यति बेला निकाल्नु भएको गीत हो है। हुन्छ, बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो, शनिबार तपाईँले फोन गर्नुभयो भने पुराना पुराना गीत गाउन पाउनुहुन्छ है। म तपाईँलाई आग्रह गरे यसरी गीत गाउन आउनु भएको साथीलाई गीत गाउन नदिकन विदा गर्नु पर्दा हामीलाई पनि दुःख लाग्छ, तर हामीले बनाएको भनौँ न तपाईँहरूले नै सजेसन गर्नुभएको एक दिन नयाँ एक दिन पुराना गीत सुन्ने बसाई राख्नुहोस् भनेको भएर आज बुधबार नयाँ गीत गाउने बसाई पर्यो। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, तपाईँको आवाज आएन। नमस्कार हजुर, हेलो, टेलिफोन सम्पर्कमा आउनु भएको थियो, आवाज प्रष्ट आउनुपर्छ है। ब्याकग्राउन्ड टोन गीत गाउने बेला मात्रै बन्द गर्नुहोला प्राविधिक, नत्र बजाइराख्नुहोला है। फटाफट फोन डायल गर्नुहोला 9867-3940-40 अर्का सहभागी। नमस्कार हजुर।
2: नमस्कार हजुर,
0: को बोल्नु भयो कहाँबाट?
2: हजुर, म तुलसीबाट दुर्गा बुढामगर।
0: कहाँबाट भन्नुभयो?
2: दाङ तुलसीबाट।
0: दाङ तुलसीपुरबाट दुर्गा बुढामगर होइन?
2: हजुर हजुर।
0: अनि कुन रेडियोबाट सुन्नुभयो दाङमा हामीलाई?
2: भरोसा, भरोसा।
0: ए, रेडियो भरोसा एफएमबाट होइन? ठिक छ दुर्गाजी, कार्यक्रममा आउनु भएको छ, कुन गीत गाउनुहुन्छ आज?
2: ऐना टल्किएको भन्ने गीत गाउन सुरु तयारी गरेको छु, गाउनु मिल्छ?
0: कति सालमा आएको गीत हो ऐना टल्किएको, कसले गाउनु भएको?
2: यो भाइराम चलाइने गाउनु भएको हो, असलजानको।
0: ए ल, गाउनुहोस्।
2: दिएपछि मायालाई मैले पछि पाइँदैन गर्न खाइन टल्केको छ कि छैन मायालाई जो दन्ढल्केको छ कि छैन मायालाई जो दन्ढल्केको दिएपछि मायालाई मैले साथ दिएपछि मायालाई मैले साथ पछि फेरि पाइँदैन गर्न खात होइन टल्केको छ कि छैन मायालाई जो दन्ढल्केको छ कि छैन मायालाई जो दन्ढल्केको
0: हजुर यतै भन्नुपर्छ। थाहा छ कि छैन ओ मायालाई जवान ढल्केको होइन?
2: हजुर हजुर
0: तपाईँको मायाको जीवन ढल्की गयो
2: यस्तै हो समय र प्रतिले कहिले ढल्किन्छ
0: त्यही त नि ल ठिक छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि व्यवसायमा आउनुहोला अहिलेको लागि विदा गर्छौ नमस्ते
2: हजुर नमस्कार हजुर
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको फोन गर्नुहोला र म्यासेज गर्नका लागि 98644 17298 म्यासेज गर्नुहोला यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर साथी हुनुहुन्छ कि हुनुहुन्न प्राविधिक मित्र साथी हुनुहुन्छ ब्याकग्राउन्ड टुन गीत गाउने बेला मात्रै बन्द गर्ने हो है अरू बेला बजाइराख्नु होला यति बेला साथी नमस्कार हजुर
3: हेलो दाई नमस्ते नमस्कार
0: को बोल्नुभयो कहाँबाट
3: ब्याङ्कको मंगलदारबाट
0: तपाईँको आवाज त्यति राम्रोसँग आएको छैन हजुर धीरज राउत भन्नुभयो कुन गीत गाउनुहुन्छ धीरजी यो कति सालमा आएको गीत हो तपाईँको आवाज सानो आइराखेको छ अब यस्तो आवाजमा तपाईँको गीत सुन्यो भने साथीहरूले अब गीत सुन्ने हो कि नसुन्ने हो भन्ने कुरा मलाई त तपाईँको आवाज सुन्न गाह्रो भइरहेछ हजुर के गरौँ भन्नु त अलि टाठो आवाजमा बोलिदिनु होला म तपाईँलाई आग्रह गर्छु है तपाईँले कस्तो दुःख गरेर फोन लगाइरहनु भएको हुन्छ तपाईँको आवाजै आउँदैन त्यस्तो अवस्थामा हामीलाई तपाईँको आवाज सुन्न एकदमै असहज हुन्छ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
4: नमस्ते दाई
0: को बोल्नुभयो कहाँबाट
4: चितवनबाट कुमार प्रजा बोल्दैछु
0: ओहो कुमार प्रजा चितवनबाट
4: हजुर
0: के छ कुमारजी खबर तपाईँको
4: खबर ठिकठाक छ दाई सञ्चारमा हुनुहुन्छ हजुर
0: एकदम ठिकठाक छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ
4: म सबैलाई यो तिम्रा यादहरू भन्ने गर्छु नि त
0: कति सालमा आएको गीत हो यो
4: यो 6 वर्ष अगाडि आएको
0: लगाउनुहोस् ल सुरु गर्नुहोस्

0: ये बतनी के रखी ना धदनौ। थैंक यू।
1: हुन्छ, कार्यक्रममा आउनुभयो, राम्रो गीत गाउनुभयो। अम्सुइया एल्बमको गीत हो। तपाईँले तिम्रा यादहरू किन लादैन भन्नुभयो, तर यो गीतको बोल चाहिँ अम्सुइया हो है?
0: हजुर हजुर,
1: अम्सुइया गीत गाउनु भएको छ। सुरेश शर्मा अधिकारी र विष्णु माझीको आवाज छ यसमा, होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाईमा आउनु होला। अहिलेको लागि विदा गर्छौ। नमस्ते।
0: नमस्ते।
1: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। 47 मिनट गइसकेको छ। अब हामी तपाईँको म्यासेज लिन्छौँ, म्यासेज लिइसकेपछि फेरि कल नै लिन्छौँ, किनभने अब अन्तिम अन्तिमतिर छौँ। धेरै साथीहरूले कार्यक्रम सुन्दै गर्दाखेरि हाम्रो पालो आएन भन्नुहुन्छ, होइन? त्यसैले म्यासेज जम्मा एउटा मात्रै आएको छ, साथीहरूले म्यासेज दुईटा आएको छ। म्यासेज गर्न किन कन्जुसाई गरिरहनु भएको छ? 9864417298 मा म्यासेज गर्नुहोला है। 9864417298 मा म्यासेज गर्नुहोला। यति बेला म्यासेज आएको छ, म चाहिँ गुल्मीबाट हो है, रीता मगर कार्यक्रम सुन्दैछु भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं। र एकजना साथीले भोजपुरबाट म कार्यक्रम सुन्दैछु भनेर म्यासेज गर्नु भएको छ। उहाँले के लेख्नु भएको छ भने, उहाँले लेख्नु भएको छ, नमस्ते दाई, म भोजपुरको बासी खोराबाट हो, म रेडियो जलजलाबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। अब एउटा म्यासेज लिन्छौ, त्यसपछि तपाईँको फोन कल लिन्छौ, जानकारी गराई। म्यासेज छ, अन्तिम म्यासेज छ भनौ न। उहाँले लेख्नु भएको छ, शर्मिला मगर हो, रोल्पाबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। साथीहरूलाई मैले 9864447 को लाइनमा होइन, कार्यक्रममा फोन गर्नु छ भने 9868607940 मात्रै फोन डायल गर्नुहोला। साथीहरूलाई म्यासेज गर्ने नम्बरमा फोन गरिरहनु भएको छ। हेर्नुहोस् त, अब यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? गीताजी, रेडियो भन्दा टाढा जानुहुन्छ, रेडियो भन्दा टाढा गइदिनु होला। प्युठान कुन ठाउँबाट हजुर? तपाईँको आवाज अलि आएन हजुर। तपाईँ रेडियो भन्दा टाढा गइदिनु न है, तपाईँको आवाज डिस्टर्ब भइराखेको छ। कुन ठाउँबाट भन्नुभयो? नारीकोटबाट। गीता विश्वकर्मा होइन? ल, कार्यक्रममा आउनु भएको छ, रेडियो बन्द टाढा गइदिनुहोस् न है, मैले तपाईँलाई भनिराखेको छु, तपाईँले सुन्दै सुनिरहनु भएको छैन। रेडियो भन्दा टाढा गइदिनुहोस् है। अनि कार्यक्रममा आउनु भएको छ गीताजीलाई आज कुन गीत गाउन मन छ? ल, सुरु गर्नुहोस्।
2: छलगर हिरेको दिना बलगर र रोक्न नि सकिना, छोडेर गई हाले बाँचेको छु धन्न, तिम्रो जिन्दगीमा छैन म
1: तपाईँको अलि तयारी पुगेन क्या अरे, होइन? गीत गाउँदै गर्दाखेरि रेडियोमा फोन गर्नु भएको छ, तपाईँको आवाजलाई धेरै साथीहरूले सुन्नु भएको छ। अब यसरी गीत गाउँदै गर्दाखेरि अन्य बेला त हाँस्न पाइयो, कुराकानी गर्ने बेला हाँस्न पाइयो क्या अरे, अब गीत गाउने बेलामा गीत गाउँदा गाउँदै हाँसिदिनु भयो भने त श्रोताहरूले पनि के सोच्नु होला, होइन? त्यो भएर अबदेखि

0: त्यस्तो गर्नु भएन है त विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो गीत गाउन थालिसकेपछि तपाईँको ध्यान गीततिर मात्रै हुनुपर्छ अन्यत्र गयो भने गीत बिग्रिन्छ क्या होइन अब अन्तिम साथीसँग कुराकानी गर्नका लागि हामी तर्खर गरिराखेका छौ 9868309940 को नम्बर तपाईँका लागि खुला गरेका छौ फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ यो कुरा जानकारी गराउँछु यति बेला के छ साथी हुनुहुन्छ हुनुहुन्छ म स्वागत गरे नमस्ते हजुर को बोल्नुभयो कहाँबाट मोहन तामाङ मोहनजी रेडियो भन्दा टाढा गएर बोल्नुहोस् ल टेलिफोन सम्पर्कमा मोहन तामाङ भन्दै हुनुहुन्थ्यो रेडियो भन्दा टाढा जानुस् भनेको त फोन काट्नुहोस् भनेको पो सुन्नु भएको छ होइन केही छैन अब अर्को साथीले गीत गाउने अवसर पाउनुहुन्छ होइन पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 को नम्बर यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु भन्दै थिए फोन आएको छैन भन्ने संकेत मलाई प्राप्त भयो यति बेला आएको छ अरे फोन नमस्कार हजुर
1: हजुर दाई नमस्ते नमस्ते
0: को बोल्नुभयो कहाँबाट
1: हजुर म सिन्धुलीबाट कुम्भलाल मगर
0: सिन्धुलीबाट कुम्भलाल मगर
1: हजुर दाई
0: कुन रेडियोबाट सुन्नुभयो
1: म आफै एफएमबाट
0: आफ्नो एफएमबाट आज कुन गीत गाउनुहुन्छ
1: हुन्छ दाई म हल्का एउटा लोकदोरी
0: नयाँ गीत गाउनु होला पुरानो गीत गाउन पाइँदैन सुरु गर्नुहोस्
1: हुन्छ दाई पानी मिठो यारी
0: हुन्छ अहिलेको लागि बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँले गीतको थियो भन्नका लागि आउनु भएको थियो जस्तो लाग्यो मलाई गीत गाउने भए त उहाँले एक टुक्का पूरा गाउनुहुन्थ्यो होला होइन गीतको थियो भन्नको लागि मात्रै आउनु भएको थियो होला कृपया त्यस्तो चाहिँ नगर्नु होला कम्तीमा गीत गाउने बेलामा एक टुक्का पूरा गाउने गरी तयारी गरेर आउनुहोला अन्य तयारी गर्नु भएको छ आउँछ भने मात्रै फोन डायल गर्नुहोला म तपाईँलाई आग्रह गर्छु गीत गाउनु भनेको त्यो गीत भन्नु मात्र होइन एक टुक्का पूरा गाउन सक्नु मात्रै गीत गाउनु हो भन्छु मैले यति बेला दुईवटा म्यासेज छन् ती म्यासेज वाचन गर्छु त्यसपछि कार्यक्रमबाट विदा हुनेछौ भन्दै गर्दा एउटा मात्रै म्यासेज रहेछ होइन एउटा त ट्राई साथीहरूले अब म्यासेज गर्नुहोस् भन्दाखेरि फोन गर्न ट्राई गर्नुहुन्छ त्यही ट्राई म्यासेज हो होइन प्रीति लिम्बू हो धनकुटाबाट म पनि कार्यक्रम सुन्दैछु कार्यक्रममा साध्यै राम्रो अनि रमाइलो छ 54 मिनट गइसकेको छ अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ कार्यक्रम सुनेर साथ दिने तपाईँ फोन गर्नुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु कार्यक्रममा हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र हामीलाई प्रिय मगरले रेडियो जालजलाबाट लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष विशेष आभारका शब्दहरू व्यक्त गर्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु सुझाव सल्लाह वा प्रतिक्रियाका लागि 9864172998 फोन गर्नुहोला भन्दै आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु नमस्कार तपाईँको बाँकी पल शुभ रहोस् रेडियो सुन्ने बानीको विकास गरौं रेडियो कार्यक्रमलाई माया गरौं।

फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेड

सानो पसल डांग्री खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेड

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौं। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौं। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौं। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौं। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तन

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056525012, 056525013।

0: किन नआइ पर्छ चाहिँ तपाईलाई
1: म तीनटा छोरी पढाउनु छ साउजी
0: के छोरी पढाउनु छोरी भने अर्को हावा जान जात हो घरै सिकाउ सिकाउँछु भन्नु
1: मेरो यो तीनटा छोरीलाई पढाउने सपना नै छ मेरो यो छोरी नै मेरो छोरा हो म तपाईँको पैसा टाइममा तिरिहाल्छु मलाई अहिले चाहिँ ऋण दिनुहोस् न

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ। हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
0: सम्पर्क 9846-41-633, 9817-15-08, 9864-50-85।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली, तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 65 025।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाउँ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउन त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा, दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
0: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
2: व्यस्तै बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
0: सम्पर्क नम्बर 98 4 65 43 780।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9085800700,
1: 9846040304।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
4: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल,
2: मोबाइल नम्बर 98164 66 83,
5: 98563 43 234।
6: दमौली FM 94.2 समुदायको आवाज।
7: अनि तयो कागज के मेछि वा?
8: अ झिल्काई
7: के पर्सनल नम्बर ब्लक लै वदि?
8: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसरी आइर ब्लक लै र खलखाई।
7: अनि बैंगरी
8: बैंगरी
7: अ
8: चढ चाहिँ तली लगपर्दि
7: चमलल पति न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई विषय आफै न बैंक दे बिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइन योरी थोनिप दक्या सचेत तल परिम
8: सतर्क तना ठगी तब दक्या जोगिना
9: सिद्धार्थ बैंक रक्याले जनहितरी जारी संदेश
10: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
2: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो, दमौली बजार भरि खोजे कतै देखिन त।
11: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
2: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
11: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
2: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
11: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98063-73344।
0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
4: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल,
2: मोबाइल नम्बर 98164 66 83,
5: 98563 43 234।
12: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
0: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
13: दाजु भाइको के को गफ गफ हुँदैछ?
12: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
13: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
12: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
13: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोपाइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504 59 मोबाइल नम्बर 9803880384 9846 37 39 31

0: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

द मौली डायरीमा म मन्दिरा सेडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। वनको आमदानीबाट जीवनस्तर उकास्ने अभियान। शिलान्यासको 10 वर्षमा पनि बनेन भानुको घर। अविरल वर्षाले पृथ्वी राजमार्ग उच्च जोखिममा। र सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एकजनाको मृत्यु, दुई बेपत्ता। अब समाचार विस्तारमा। तनहुँको देवघाट गाउँपालिका 5 स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले वनको आमदानीलाई समुदायको जीवनस्तर उकास्ने अभियानमा परिचालन गरेको छ। वन संरक्षण सँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै समूहले फरक क्षमता भएका असहाय तथा आर्थिक रूपमा कमजोर उपभोक्ताको आय आर्जन र जीविकोपार्जनमा सहयोग गर्दै आएको हो। यस अभियान अन्तर्गत 30 जना सदस्यलाई राहत तथा जीविकोपार्जन सहयोग प्रदान गरिएको छ। फरक क्षमता भएका तथा असहाय 19 जना सदस्यलाई नगद राहत उपलब्ध गराइएको छ भने 11 जना लाभग्राहीलाई प्रति व्यक्ति 15,000 रुपियाँ बराबरको आय आर्जन सहयोग प्रदान गरिएको छ। उक्त सहयोगबाट बाख्रा भैँसीको पाडी र बङ्गुर पालन मार्फत स्वरोजगार बन्न प्रोत्साहन गरिएको वन समूहले जनाएको छ। देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले सामुदायिक वनले वन संरक्षणमा मात्र सीमित नरही आमदानीलाई समुदायको आर्थिक तथा सामाजिक रूपान्तरणमा परिचालन गर्नु अनुकरणीय अभ्यास भएको बताउनुभयो। सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका सचिव केशव चन्द्र नेउपानेले वनको आमदानी लक्षित वर्गको हितमा खर्च गर्ने अभ्यासले सामुदायिक वनको सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाएको उल्लेख गर्नुभयो। रानी सामुदायिक वनका अध्यक्ष टुकनाथ

को समूहले जनाएको छ। संस्थाले आफ्नो कुल आमदानीको 30% रकम सामाजिक विकास, महिला सशक्तिकरण, गरीब न्यूनीकरण तथा उद्यमशीलता प्रबन्धनका कार्यक्रमका लागि अनिवार्य रूपमा विनियोजन गर्दै आएको छ। वन संरक्षण, दिगो उपयोग, जैविक विविधता संरक्षण तथा गरिबी न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्याए बापत मधुवन सामुदायिक वन उपभोक्ता समूह यस वर्ष गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ। देशभरका 23,000 भन्दा बढी सामुदायिक वन मध्ये उत्कृष्ट दोस्रो स्थान हासिल गर्दै समूहले नगद 75,000 रुपियाँ सहित उक्त पुरस्कार प्राप्त गरेको हो। नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मघर पुननिर्माणका लागि शिलान्यास भएको एक दशक बितिसक्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन। विक्रम सम्म 2073 तामझामका साथ शिलान्यास गरिएको सो परियोजना सरकारी उपेक्षा र सरकारवाला निकायको ढिला सुस्तीका कारण अलपत्र परेको हो। तत्कालीन मुख्य सचिव डाक्टर सोमलाल सुवेदी, पूर्व मुख्य सचिव लीलामणि पौडेल र पश्चिमाञ्चल विकास मञ्चका तत्कालीन अध्यक्ष रामकाजी कोनेले संयुक्त रूपमा 68 लाख रुपियाँको लागतमा परम्परागत शैलीमा घर पुननिर्माण गर्ने योजना सहित शिलान्यास गर्नुभएको थियो। तर शिलान्यासको एक दशकसम्म पनि योजना अघि नबढ्दा त्यहाँ शिलान्यासको ढुङ्गा बाहेक अन्य भौतिक प्रगति देखिएको छैन। विगत 2060 साल जेठमा आगलागीबाट जलेर नष्ट भएको तनहुको भानु नगरपालिका 4 सुधी रम्गा स्थित भानुभक्तको जन्मघर 23 वर्षदेखि भग्नावशेषमै सीमित छ। हरेक वर्ष भानु जयन्ती मनाउन र जन्मस्थलको ऐतिहासिकता निहाल्न पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरू अहिले त्यहाँ झाडी र डढेका काठका अवशेष मात्र देख्दा निराश भएर फर्कने गरेका छन्। कार सागर उदास भन्नुहुन्छ, भानु जयन्तीका अवसरमा देश विदेशबाट आउने पाहुनाले 23 वर्षसम्म पनि भग्नावशेष मात्रै देख्दा राज्यले आफ्नो भाषिक तथा साहित्यिक सम्पदाको संरक्षणमा कतिसम्म व्यवस्था गरेको रहेछ भन्ने निराशजनक सन्देश गएको छ। यो समग्र नेपाली साहित्यकै लागि लज्जास्पद विषय हो। यस अघि 2057 सालमा चलचित्र आदिकवि भानुभक्त निर्माणका क्रममा निर्देशन तथा निर्माता यादव खरेलको विशेष पहलमा परम्परागत शैलीमा घर ठडिए पनि 3 वर्ष नपुग्दै आगलागीको चपेटामा परेको थियो। त्रिभुवन विश्वविद्यालयका इतिहासविद डाक्टर रामराज सुवेदीको नेतृत्वमा गरिएको वैज्ञानिक उत्खननबाट सो घरको पुरानो जग, मूल ढोकाको संरचना, अगेनाको खरानी, चाँदीका बाला तथा ऐतिहासिक थोप्री लगायतका सामग्री फेला परेका थिए। ती सामग्रीलाई अहिले आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको कार्यालयमा सुरक्षित राखिएको छ। तर मुख्य धरोहर मानिएको घर भने बन्न सकेको छैन। भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले पश्चिमाञ्चल विकास मञ्चले घर बनाउने प्रतिबद्धता अझै कायम राखेको बताउनुभयो। श्रेष्ठले भन्नुभयो, मञ्चले निर्माण गर्ने आश्वासन दिएको छ, तर उहाँहरूले नगरेको खण्डमा नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि भानु साहित्य उद्यान अन्तर्गत 25 करोड रुपियाँ विनियोजन गरेको छ। सोही बजेट बाट भानुको घर लगायतको उद्यान बनाइनेछ। अर्कोतर्फ घर निर्माण मात्र नभई यसको दीर्घकालीन सुरक्षा र संरक्षणको विषय पनि पेचिलो बन्दै गएको छ। आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका पूर्व अध्यक्ष राजकुमार श्रेष्ठले पर्याप्त सुरक्षा व्यवस्था नभएसम्म घर पुननिर्माण गर्दा फेरि आगलागी वा क्षति हुन सक्ने चिन्ता व्यक्त गर्नुभयो। श्रेष्ठले भन्नुभयो, हामीले जन्मस्थलको पूर्ण सुरक्षा राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेरै त्यहाँ नेपाली सेनाको सुरक्षा टुकडी राख्न आग्रह गरेका छौँ। पर्याप्त सुरक्षा व्यवस्था सहितको दीर्घकालीन योजनाको माग गरेका छौँ। मनसुन सक्रिय भएसँगै पृथ्वी राजमार्गको मुगलिन पोखरा खण्ड अत्यन्तै जोखिमपूर्ण बनेको छ। राजमार्ग स्तर उन्नतिका लागि भइरहेको कटान र लगातारको वर्षाका कारण तनहु खण्डका दर्जनौ स्थानमा पहिरो खस्ने र ढुङ्गा खसिरहने जोखिम बढेको हो। जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार मुसेखोला, घाँसीकुवा, चिर्कने, देउराली, विमल नगर, ढापटार लगायतका दर्जनौ ठाउँमा पटक पटक पहिरो खस्ने गरेको छ। प्रहरी नायब परीक्षक घिमिरेले भन्नुभयो, हिजो आबु खैरेनी 2 लेदो पहिरो हटाएर र विमल नगरको ढुङ्गा हटाएर सड़क सञ्चालनमा ल्याइएको थियो। मुगलिन पोखरा खण्डमा स्तरोन्नतिका लागि सड़क खनिएकाले पानी पर्न साथ पहिरो खसेर राजमार्ग जुनसुकै बेला अवरुद्ध हुन सक्ने अवस्था छ। विमल नगर स्थित सिद्ध गुफा विकास समितिका अध्यक्ष लाल कुमार श्रेष्ठले

सुन पहरा क्षेत्रमा वर्षा निरन्तर भइरहेकाले पहाड़बाट ढुङ्गा खस्ने जोखिम कायम नै रहेकाले सतर्क रहनुपर्ने बताउनुभयो। राजमार्ग तथा तटीय क्षेत्रमा जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले उच्च सतर्कता अपनाउन सार्वजनिक अपील जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले सुरक्षा निकाय सड़क सम्बन्धी कार्यालय तथा स्थानीय तहलाई हाई अलर्ट अवस्थामा राखिएको जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी तिवारीले भन्नुभयो, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागको चेतावनी अनुसार मर्स्याङ्दी, सेती, मादी, त्रिशुली, कालीगण्डकी लगायतका नदीमा बहाव बढेको छ। सड़क र नदी किनारका नागरिक विशेष सतर्क रहन जरूरी छ। यात्रुहरूले सड़कको अवस्था बुझेर मात्रै यात्रा शुरू गरून्, अन्यथा अत्यावश्यक काम बाहेक यात्रा नगर्न अनुरोध गरेका छौं। प्रशासनले यात्राका क्रममा पहिरो वा विपदको अवस्था आएमा तत्काल जिल्ला आपतकालीन सञ्चालन केन्द्र वा नजिकको नेपाल प्रहरीको टोलीलाई सम्पर्क गर्न आग्रह गरेको छ। मुगलिन आबुखैरेनी खण्डदेखि पोखरासम्मकै सड़क हिलाम्मे र भिरालो भएकाले यो वर्षायाम भरिको पृथ्वी राजमार्गको यात्रा चुनौतीपूर्ण बन्ने देखिएको छ। अब विदेशको खबर। सान फ्रान्सिस्को पूर्व जेल र पर्यटन स्थल अल्कट्राज नजिकै 19 जना सवार ढुङ्गा डुब्दा एक व्यक्तिको मृत्यु हुनुका साथै 2 जना बेपत्ता भएको अमेरिकी अधिकारीहरूले बताएका छन्। बेपत्ता व्यक्तिको खोजी गर्न अमेरिकी तटरक्षकको साथमा स्थानीय अग्नि नियन्त्रक तथा प्रहरी टोलीद्वारा सञ्चालित हेलिकप्टर, विमान र उद्धार ढुङ्गा तैनात गरिएको जनाइएको छ। सान फ्रान्सिस्कोका मेयरले इन्स्टाग्राम पोस्ट गरेको भिडियोमा अल्कट्राज टापुबाट 600 गज टाढा ढुङ्गामा आगो लागेको देखाइएको छ भने उद्धारकर्ताहरूले प्रतिक्रियात्मक कार्यहरू भइरहेको जनाएका छन्। सान फ्रान्सिस्को फायर डिपार्टमेन्टका लेफ्टिनेन्ट एलियास मारियानोलाई उद्धत गर्दै एफिनले अझै बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धार जारी रहेको जनाएको छ। क्यालिफोर्नियाको स्कटनको निजी स्वामित्वमा रहेको केबिन क्रुजर मोटरबोट डुङ्गा दुर्घटनामा परेको मारियानले बताउनु भएको छ। उद्धारकर्ता घटनास्थलमा पुग्दा एकजना व्यक्ति पानीमा डुबेर गम्भीर घाइते अवस्थामा फेला परेको भएको लस एन्जलस टाइम्सले जनाएको छ भने अधिकारीहरूले बाँकी 16 यात्रुलाई जीवितै उद्धार गरिएको पुष्टि गरेका छन्। स्थानीय टेलिभिजन स्टेशनले सान फ्रान्सिस्को खाडीमा डुब्ने डुङ्गाको अन्तिम क्षणको फुटेज प्रसारण गरेका छन्। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। वनको आमदानीबाट जीवनस्तर उकास्ने अभियान। शिलान्यासको 10 वर्षमा पनि बनेन भानुको घर। अविरल वर्षाले पृथ्वी राजमार्ग उच्च जोखिममा। र सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा 1 जनाको मृत्यु, 2 बेपत्ता। हस्त दमौली डायरी अहिलेलाई सकिएको छ। दमौली FM 94.2 MHz सुन्दै गर्नुहोला। नमस्कार।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846041633, 9817158098, 9464603385।
2: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856027319।

त्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना।
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60 656।

0: World Inco festivity offer of a pound host 1 वर्ष को 200 Mbps internet and net TV साथ में dual band router Nokia Beacon 1.1 mesh router और net TV set up box मात्र रु 1200 प्रति महीना में सर्तहरु लागू होने छन् छिटो बने गई World Link
1: ए सुन न हाम्रो घर में विवाह त नजिकिंदै छ तर टेंट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्ट इन दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848448 9846554495 र 9840611818
4: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
5: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
4: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
5: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको
4: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
5: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
4: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
4: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9709549080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98560 60656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: आफै विवरण खैमै आपिन, खबै बने वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
5: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेदरी जारी सन्देश।
6: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
7: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली तनहु। सुट तथा दौरा सुरुवाल स्पेसलिस्ट दिनेश घले। सम्पर्क 9841-38-200।

0: माम खानु पर्छ ल
1: तिमी
0: खाऊ न अक्क तिमी खाऊ अनि खान्छु म ल छोरो पनि खान्छ कस्तो ज्ञान अनि खान्छु म तिमीहरू खाऊ पेटभरि।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819113627, 0655650025।
3: It's a goal!
4: Himstar Gold! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paunhos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, pra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himstar TV, uhi celebration, harek generation!
5: Himstar, for a complete home.
6: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 9058500700,
0: 9460404

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 9841120740।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560 2719।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10-100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500-3,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2,000-12,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3,000-16,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: ₹94.2 दमौली FM समुदायको आवाज।

0: It's a goal!
1: हिमस्टार गोल हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट मिली सबै जेनेरेशन हिमस्टार टिभी खरीद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेशन हरेक जेनेरेशन
2: हिमस्टार फर अ कम्प्लिट होम
3: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न आज त म आफै गएर किनेर ल्याउँछु
4: हेर न हेर बुद्धि सुन जस्तो कुरा जहाँ पायो त्यही किन्नुहुन्न त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुन चाँदीको पसल रोजिना बराली सुन चाँदी पसलमा जानुपर्छ
3: हजुर हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस् प्रोप्राइटर डम्बर बराली ब्यास्तिन सफा सडक दमौली इलिसा फेन्सी भएको घरमा मोबाइल नम्बर 9856025380 9814582518 र 9865532

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेव ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98560 66056।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: दमौली एफएम 94.2 मेगाहर्ज सामुदायिक आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो अस्ति।